0: मैं हूँ आसमान नूर वजीर फ्रॉम मंगल मेला। मैंने अपने बालों के लिए कई शैम्पू आजमाए लेकिन कोई रिजल्ट नहीं मिला। फिर मैंने अमन रेडियो करक पर इकराम मामू का प्रोग्राम सुना। उन्होंने एश्मा आनियन शैम्पू के बारे में बात की। जब मैंने मंगवाया और इस्तेमाल किया, माशाल्लाह उसने मुझे कमाल का रिजल्ट दिया। मैं सब बहन भाइयों को ये मशवरा देती हूँ कि अगर आप लोग अपने बाल मजबूत और सेहतमंद बनाना चाहते हो तो आज ही अपने करीबी दुकानदार से एश्मा आनियन शैम्पू मंगवाए। एश्मा आनियन शैम्पू सेहतमंद और चमकदार बालों का राज।
1: अरे मासरा मिलाएगी और गारंटे सब वर्क पाकिस्तान जिंदाबाद। इश्मा कॉस्मेटिक्स पाइंदाबाद जुमेर मिश्रीबांडा महल्ला हसन हेन्ना
2: یم د پشاور نه لاسټ ټو ایئرز نه زما د سکن ډېره مسله وه، دانې او داغونه او په مخ. الله ګوا دی ډېر علاج مې ورنه وکړو، ډاکټر میډیسن او پروډکټس وغیرہ. ما یوسول نه ټکېدو، بس ما له چا مشوره راکړه. د ایشما اینټی اکنی ټیوب، د ایشما سیرم او ایشما رایس فیس واش. ټولو نظر مشوره ورکوم چې تاسو خپل ټایم مه ویسټ کوئ. د چا مخ باندې دانې وي، داغونه وي، هغې دپاره ایشما پروډکټ یوز کوئ. انشاءاللہ مغبم مکمل صفحہ